0: टुरमा सहभागी हुन आज चार नेपाली टोली भूटान जाने। खुल्ला पिकलबल प्रतियोगितामा सुवर्ण शाह च्याम्पियन।
1: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको शुरूमा जलवायु परिवर्तनले आपत आएको प्रधानमन्त्रीको भनाई।
2: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ी जलवायु परिवर्तनका कारण भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले जलवायु परिवर्तनले हिमाल क्षेत्रको तापक्रम 1.8 डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएको शंका छैन। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र यो प्रतिकार पनि विश्वव्यापी जिम्मेवारी हो भन्नुभएको छ। प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ़दै गएको संकेत गरेको उल्लेख गर्नु भएको छ। कसरी यो विपद आइलाग्यो भन्ने जिज्ञासा उठेको छ। विज्ञसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सृजित भएर त्यस क्षेत्रकै ठूलो विपत्ति हो भन्ने लागेको छ। त्यसैले यस क्षेत्र अझ सचेत हुनुपर्छ उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत व्यक्त गर्नुभएको छ। जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने पनि उहाँले बताउनु भएको छ। उहाँले हिउँ चट्टान किन खस्यो, यति धेरै पानी कसरी आयो भन्ने प्रश्नको जवाब मानव सभ्यतालाई दिनै पर्ने उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहले विनाशकारी बाढ़ीपछि खोज उद्धार र राहत विपद विवरण अगाडि बढ़दै पुनस्थापनातर्फ अग्रसर भइरहेकाले समेत उल्लेख गर्नुभएको छ। साथै प्रभावित क्षेत्रमा नागरिकको जीवन रक्षा गर्दै उहाँहरूको स्वास्थ्य उपचार, आवश्यक उपचार र मनोपरामर्श प्रदान गर्दै सरकार पुनस्थापनातर्फ लागेको समेत बताउनु भएको छ। प्रधानमन्त्री शाहले विपत्तिपछि अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग आउने क्रम जारी रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार भारत सरकारले बाढ़ी आएको दिनदेखि नै सहयोग दिन शुरू गरेको समेत उहाँले उल्लेख गर्नुभएको छ। भारतले हालसम्म 68.5 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ। उद्धारका लागि भारतको 11 सदस्यीय टोली पनि नेपाल आइसकेको छ। साथै भारतले 22 फिटको रेफ्रिजरेटर, कन्टेनर, ट्रक अस्थायी रूपमा उपलब्ध गराउने तयारी समेत गरिरहेको छ। पाकिस्तानबाट 86 टन राहत सामग्री हुँदै प्राप्त भएको छ भने श्रीलंकाले 10 लाख अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता समेत जनाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
0: सरकार एक्लैले राष्ट्रिय विपत्तिको सामना गर्न नसक्ने निष्कर्षसहित प्रमुख राजनैतिक दलहरू केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर बाढ़ी पीड़ितको खोजी, उद्धार, राहत र पुनस्थापनामा जुट्न सहमत भएका छन्। दलहरूले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै राहत, पुनस्थापना र पुनर्निर्माणसम्म संयुक्त रूपमा अगाडि बढ़नुपर्नेमा जोड़ दिएका हुन्। भोटेकोशी बाढ़ीपछि उद्धार तथा राहतमा समन्वय कमजोर भएको गुनासो बढ़िरहेका बेलामा हिजो बसेको सर्वदलीय बैठकले संघ, प्रदेश, जिल्ला र स्थानीय तहसम्म राजनैतिक संयन्त्र गठन गरी सरकारी निकायसँग समन्वय गरेर काम गर्ने समझदारी जुटाएको हो। विपद जोखिम न्यूनीकरणको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र मार्फत राष्ट्रिय सहकार्य गर्ने निष्कर्ष समेत बैठकले निकालेको छ। बैठकले शीर्ष नेतृत्वसहितको अघिल्लो बैठकको 10 बुधे निर्णयको प्रभावकारी कार्यान्वयनमा अगाडि बढ़ने पनि निर्णय गरेको रासपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। त्यस्तै केन्द्रमा प्रदेश, जिल्ला तथा स्थानीय तहमा सरकारको सहयोग कस्तो भइरहेको छ भन्ने बारेमा एउटा संयन्त्रले काम गर्ने पनि उहाँले बताउनुभयो। खरेलका अनुसार राजनैतिक संयन्त्रले उद्धार, राहत र पुनर्निर्माणसम्मका काममा सरकारलाई सहयोग गर्नेछ। केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म बन्ने संयन्त्रले संघ, प्रदेश र स्थानीय सरकार तथा सरकारी संरचनाले गरिरहेका उद्धार, राहत, पुनस्थापना र पुनर्निर्माणका कामलाई सहयोग गर्नेछ। दलहरूले खोजी, उद्धार र राहतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुका साथै आगामी कामका लागि सुझाव समेत दिएका छन्। सत्तारूढ़ दल रासोपाले बोलाएको बैठकमा दलहरूका दोस्रो तहका नेता सहभागी भएका थिए। बैठकमा रासोपाका महामन्त्री विपिन आचार्य, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, प्रवक्ता खरेल र कांग्रेसका प्रवक्ता देवराज चालिसे

0: श्रम संस्कृतिबाट ध्रुव राई, राप्रपाबाट संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर स्थायी सहभागी हुनुभएको थियो। बैठकको शुरूमा रासोपा महामन्त्री आचार्यले हालसम्म सरकारले गरिरहेको काम र पछिल्लो विवरणहरू जानकारी गराउनु भएको थियो।
1: यसैबीच भदौ 10 गते भोटे कोशी नदीमा आएको हिमबाड़ीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका 16 शिक्षक र 250 विद्यार्थी बेपत्ता भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले दिएको जानकारी अनुसार सबै जिल्लाका गरेर 233 विद्यार्थी बेपत्ता भएका छन् भने 17 जनालाई बाढ़ीले बगाएको पुष्टि भएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार रसुवाको नीलकण्ठ माध्यमिक विद्यालयका सबैभन्दा धेरै विद्यार्थी र शिक्षक भएका छन्। नीलकण्ठ स्कूलका 200 विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयका 4 जना शिक्षक पनि हराइरहेका छन्। रसुवाकै कोमिस्यामी वाङ फेल माध्यमिक विद्यालयका 16 विद्यार्थीलाई बाढ़ीले बगाएको छ। उक्त विद्यालयमा 1 जना शिक्षकलाई पनि बाढ़ीले बगाएको शिक्षा मन्त्रालयले पुष्टि गरेको छ। नुवाकोट जिल्लाको चण्डेश्वरी माध्यमिक विद्यालयका 12 जना विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयमा 1 जना विद्यार्थी बाढ़ीले बगाएको मन्त्रालयले जनाएको छ। रसुवाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका 6 जना शिक्षक तथा रसुवाकै चिप्लेटी आधारभूत विद्यालयका 4 जना विद्यार्थी पनि हराएका छन्। रसुवाकै नव विजय माध्यमिक विद्यालयका 2 जना शिक्षक बाढ़ीमा परेर हराइरहेको मन्त्रालयले जनाएको छ। यता भोटेकोशी बाढ़ीको खोज उद्धार तथा पुनस्थापना राहत पुनस्थापनामा सरकारलाई सघाउनका लागि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बन्ने भएको छ। स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर खोज तथा राहत र उद्धारलाई थप तीव्रका साथ अगाडि बढ़ाउने सर्वदलीय बैठकले निर्णय समेत गरेको हो।
0: सरकारले जलविद्युत आयोजनाका सुरूङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धारको प्रयास जारी राखेको छ। सरकारी तथ्याङ्क अनुसार 4571 जना सम्पर्कविहीन रहेका छन्। उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितका आफन्तहरू आक्रोशित हुन थालेपछि सरकारले अब भोटेकोशी र त्रिशुली नदी क्षेत्रका जलविद्युत आयोजनाको सुरूङमा फँसेका मानिसहरूको उद्धारका लागि सोही कम्पनीहरू र सरकारवालासँग सहकार्य गर्ने भएको छ। शुरूमा सेना मात्र खटाएको सरकारले 2 दिनदेखि भारतीय र चिनियाँ विज्ञ टोलीलाई पनि अनुमति दिएको थियो। अब जलविद्युत परियोजनाका प्रवर्धकहरूलाई पनि साथमा लिएर अगाडि बढ़ने सरकारले नीति लिएको छ। सरकारले विदेशी उद्धार टोली र स्वदेशी इन्जिनियरहरू लगायतलाई बेलैमा अनुमति नदिनु गल्ती भएको भन्दै आलोचना भइरहेको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरूङभित्र 500 भन्दा धेरै मजदूर कर्मचारी फँसेको आंकलन गरिएको छ। अब सेना विदेशी प्राविधिक टोलीसँगै प्रवर्धक कम्पनीले संयुक्त रूपमा उद्धार कार्य गर्नेछन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाको प्रयास, मौसम र स्रोत साधन चुनौती।
2: हामीले गर्नुपर्ने कतिपय कुराहरू मौसमको कारणले गर्दाखेरि भनेको ठाउँमा चाहिँ टोली पुग्न सकेको छैन। आवश्यक क्रिटिकल आइटम्सहरू पनि पुग्न नसकेको अवस्था छ। त्यस्तै गरी जमिन पनि एकदमै अप्ठ्यारो छ।
0: कुराकानीसँगै बाढ़ीको 6 दिनमा पाउने 26 अर्बको बीमा दावी, सड़क पुल आवास र खानेपानी 48 अर्बको क्षति लगायतका खबर, कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तु

0: नियमित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
1: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
4: आजको कान्तिपुरको पहिलो पृष्ठमा जो परिवार विहीन बने शीर्षकमा विमल खतिवडा र अर्जुन पौडेलले खबर लेख्नु भएको छ भने राहत पुर्याउन र सब बोक्न ड्रोन शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा एउटै शवमाथि दुई परिवारको दावी, डीएनए परीक्षण गर्ने सहमति शीर्षकमा दीपक परियारले पोखराबाट खबर लेख्नु भएको छ। भोटेकुसी बारीमा हराइरहेका गोपाल दहितको खोजीमा चारजना आफन्त शुक्रबार बर्दियाबाट हिँडे। बर्दियाको बार बर्दिया नगरपालिका दुई जोगी गाउँका दहित रसुवाको मैलुङ हाइड्रो पावरमा काम गर्नुहुन्थ्यो। शनिबार बिहान पूर्वी नवलप्रासीको गैडाकोट पुगेका गोपालका आफन्तले भेटिएका शवहरूको तस्विर हेरे। सब नम्बर 101,003 गोपालकै भएको ठहर गरियो। प्रहरीले त्यो सब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जानकारी गरायो। त्यसपछि उहाँहरू शनिबार नै पोखरा पुग्नु भएको थियो। अहिले सोही शवका विषयमा दुई परिवारले दावी गरिरहेको खबर प्रकाशित छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा बाढ़ीले लग्यो नागरिकका 7,570 घर शीर्षकमा खबर प्रकाशित छ। 1,253 घरको नामो निशानै छैन। बाँकी घरहरू पनि अधिकांश पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा छन्। बाढ़ी पीड़ितलाई विदेशबाट धमाधम राहत सामग्री शीर्षकमा पनि खबर प्रकाशित छ भने अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा प्राकृतिक विपदमा हालसम्मकै ठूलो बीमा दावी शीर्षकको खबर छ। प्रारम्भमै 25,87 करोड़को बीमा दावी भएको छ भने अग्रिम भुक्तानीको तयारी समेत अघि बढ़ाइएको छ। ढिलासुस्ती गर्ने आयोजनाको ठेक्का तोड्ने कोशी सरकारको चेतावनी छ भने कृष्णभीरमा ग्याविन वेस्ट वाल बनाएर यातायात सञ्चालन गरिने शीर्षकको अर्को खबर छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्ड सञ्चालन गर्न ग्याविन वेस्ट वाल बनाउने भएको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो साँझ बसेको बैठकले कृष्णभीरमा यातायात सञ्चालन गर्न सो निर्णय गरेको हो। सो अनुसार हाल पहिरोले भासिएको ठाउँमै अस्थायी रूपमा ग्याविन वेस्ट वाल बनाएर यातायात सञ्चालन गर्ने समेत बताएको छ। आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुरुङभित्र जीवनको आशा कायमै शीर्षकमा खबर छ भने 16 शिक्षक, 250 विद्यार्थी बेपत्ता, जलवायु परिवर्तनले विपद, प्रधानमन्त्री, भारतसम्म पुग्यो सब, स्थानीय तहसम्म सर्वदलले संयन्त्र बनाउने तयारी लगायतका खबरहरू पनि प्रकाशित छन्। त्यस्तै भित्र पृष्ठमा उद्धार कोषमा 6,36 करोड़ बाढ़ी ग्रस्त क्षेत्रमा तत्काल 1 अर्ब पठाइने शीर्षकको अर्को खबर छ भने आजको गोर्खापत्रको भित्रपृष्ठमा निर्धारित आयु सकिएसँगै कृष्णभीरमा पहिरो शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै संघीय संसदको बैठक आज बस्दै गरेको खबरहरू विभिन्न पत्र पत्रिकाहरूले प्रकाशित गरेका छन्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने आजको बैठकमा सभामुख डोलप्रसाद अरियालले भोटेकोशी बारी र यसले पुर्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार सभामुख अरियालले भोटेकोशी बाढ़ीका कारण भएको ठूलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख प्रकट गर्नुहुनेछ। विशेष प्रस्तावमा उल्लेख भए अनुसार गत भदौ 10 गते बुधबार भोटिकोशी त्रिशुली नदीमा आएको बाढ़ीले रसुवाको टिमुरे, स्याप्रुवेशी, भेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायतका धादिङ, चितौन र गोर्खा जिल्लामा तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। उक्त प्राकृतिक विपद ठूलो संख्यामा विदेशी तथा स्वदेशी नागरिकले ज्यान गुमाउनु परेको र बेपत्ता भएका घटनाहरूप्रति सभाले शोक व्यक्त गर्ने संसद सचिवालयले जनाएको हो।
3: यसैबीच नागरिक दैनिकको पहिलो पृष्ठमा बाढ़ी पहिरोले खाद्य आपूर्तिमा असर शीर्षकमा मधुजंग पाण्डेले खबर लेख्नु भएको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीसँगै काठमाण्डु उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको छ। काठमाण्डु उपत्यकाको लाइफ लाइनका रूपमा रहेको नागढुङ्गा मुगलिङ खण्डको कृष्णभीर स्थित सड़क त्रिशुलीको बाढ़ीले कटान गरेपछि यो समस्या आएको हो। यो मार्ग भएर भित्रिने बाहिरिने र मालवाहक गाड़ी आइतबारदेखि नै ठप्प हुँदा उपभोग्य वस्तुहरूको आपूर्ति प्रणाली प्रभावित भएको छ। धादिङको बेनीघाट स्थित कृष्णभीरमा त्रिशुली नदीले कटान गर्दा सड़क पूर्ण रूपमा भाँसिएको छ र यो सड़क बन्नको लागि अझै दुई साता लाग्ने जनाइएको छ। आपूर्ति प्रणालीमा अवरोध आउँदा उपत्यकामा खाद्यान्न, दाल, हरियो तरकारी, फलफूल लगायतको मूल्य बढ़ेको छ। पेट्रोलियम पदार्थ र एलपी ग्यासको पनि समस्या देखिएको छ। वैकल्पिक मार्ग भएर ढुवानी गर्नुपर्दा लागत बढ़न गई मूल्य पनि बढ़ने व्यापारीहरूले दावी गरेका छन्। यसैबीच बाढ़ीको छ दिनमा पाउने 26 अर्बको बीमा दावी शीर्षकमा कारोबार दैनिकमा खबर लेखिएको छ। बाढ़ीले क्षति पुर्याएको भन्दै बीमा कम्पनीहरूमा पाउने 26 अर्ब रूपियाँ बराबरको बीमा दावी आएको छ। घटना भएको 6 दिनमै यति धेरै बीमा दावी आएको हो। बीमा प्राधिकरणले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार विभिन्न 6 क्षेत्रमा गरेर 25 अर्ब 76 करोड़ 35 लाख रूपियाँ बराबरको बीमा दावी आएको हो। यो भदौ 15 सम्ममा आएको विवरण हो। यसअघि 2072 सालको भूकम्पमा 16 अर्ब 9 करोड़ रूपियाँको बीमा दावी परेको थियो। प्राधिकरणका अनुसार सबैभन्दा धेरै बीमा दावी इन्जिनियरिङ र ठेक्का जोखिममा रहेको देखिएको छ। पारावहन क्षेत्रमा पनि बीमा दावी बढ़ी देखिन्छ। नेपालमा 15 वटा बीमा कम्पनीले सबैभन्दा धेरै दावी द ओरिएन्टल इन्सुरेन्समा आएको जनाएको छ। यो कम्पनीमा 13 अर्ब 4 करोड़ रूपियाँको बीमा दावी आएको हो। यसैबीच कारोबार दैनिकमै अगस्तमा आए 85,000 पर्यटक शीर्षकमा खबर लेखिएको छ। यो वर्ष 85,444 जना विदेशी पर्यटक अगस्त महिनामा मात्र नेपाल आएका छन्। गत वर्ष अगस्तमा 88,680 जना पर्यटक आएका थिए। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अगस्तमा सबैभन्दा धेरै पर्यटक भारतबाट 26,373 जना आएका छन्। यो कुल पर्यटक आगमनको 30.76% हो। यसैबीच एकीकृत डिजिटल प्रणालीबाटै सेवा दिने बारेमा सरकारले तयारी गरेको छ। सरकारले विदेशी लगानीकर्ताका लागि अर्को महत्वपूर्ण सुधारका रूपमा एकीकृत डिजिटल प्रणाली स्थापना गरी एकै बिन्दुबाट सेवा प्रदान गर्न सकिने व्यवस्था गरेको हो। कारोबार दैनिकमा खबर लेखिएको छ। यसैबीच गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन शुरू भएको छ। कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन शुरू गरेको हो। कोशीमा सुनसरी र उदयपुर, मधेसमा सिराहारा रौतहट, बागमतीमा काभ्रे पलाञ्चोक र धादिङ, गण्डकीमा गोर्खा र तनहुँ, लुम्बिनीमा नवलपरासी कपिलवस्तु र रूपन्देही, कर्णालीको सुर्खेत र सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा टोली अध्ययनमा गएको छ। टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि गहुँको समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले बहुवर्षीय ठेक्का अल्पत्र पार्ने प्रवृत्ति अन्त्य गर्ने तयारी थालेको छ। विगत 8 वर्षमा लगाएका बहुवर्षीय ठेक्काका 145 आयोजनाले प्रदेशको वार्षिक बजेट व्यवस्थापनमा चुनौती थपेको भन्दै प्रदेश सरकारले यस्तो तयारी थालेको हो। आर्थिक वर्ष 2076-77 सड़क तथा पुल निर्माणका लागि लगाइएका बहुवर्षीय ठेक्काको कुल दायित्व 11,33,10,00,000 रूपियाँ पुगेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार बहुवर्षीय ठेक्कामा रहेका 145 आयोजना मध्ये 70 आयोजनाको म्याद सकिसकेको छ। म्याद सकिएका आयोजनाको दायित्व मात्रै 9,76,00,000,000 रूपियाँ रहेको छ। कारोबार दैनिकमा मुकेश चौधरीले धनगढ़ीबाट खबर लेख्नु भएको छ।
4: साझा खबरमा अब विदेशका खबर। इरानमाथि अमेरिकी आर्थिक दबाव बढ़िरहेका बेलामा चिनिया राष्ट्रपति शी जिनफिङ इजिप्टको राजकीय भ्रमणमा पुग्नु भएको छ। एक दशकपछि गएको इजिप्ट भ्रमणले चीन इजिप्ट सम्बन्ध विस्तारसँगै मध्यपूर्वका क्षेत्रीय विषयमा बेजिङको बढ़दो चासोलाई उजागर गर्ने विश्लेषण समेत भएका छन्। इजिप्टका राष्ट्रपतिले कायरोमा श्रीलाई स्वागत गर्नुभएको थियो। भ्रमणमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा दुई नेताबीच विचार आदान प्रदान हुने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। विश्व व्यवस्था तीव्र रूपमा परिवर्तन भइरहेका बेलामा युरेसियाका प्रमुख शक्ति राष्ट्र तथा उदयमान क्षेत्रीय शक्तिहरू किर्गिस्तानको राजधानी बिश्केकमा भेला भएका छन्। सांघाई कोअपरेशन अर्गनाइजेशनको शिखर सम्मेलनमा चीन, रूस, भारत, इरान लगायतका प्रमुख राष्ट्रका नेताहरू सहभागी भएका हुन् र अमेरिकी तेल कम्पनीले भेनेजुएलाका केही महत्वपूर्ण तेल क्षेत्रको सञ्चालन गर्ने जिम्मा पाएको छ। तीमध्ये केही तेल क्षेत्र यसअघि चिनिया कम्पनी र एउटा रूसी कम्पनीले सञ्चालन गर्दै आएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग घोषणा गरेको व्यापार तेल उत्पादन सम्झौता अन्तर्गत एनबीआईपीले ती परियोजनाको जिम्मेवारी पाउन सफल भएको अधिकारीहरूलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ। भेनेजुएला सरकारले एनबीईपीलाई 14 नयाँ तेल परियोजनाको सञ्चालन गर्ने जिम्मेवारी दिएको छ। तीमध्ये 4 परियोजना यसअघि चिनिया कम्पनीले सञ्चालन गर्दै आएको थियो।
3: तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीग स्थगित भएको छ। सामाजिक सञ्जाल मार्फत हालको परिस्थितिमा पीड़ित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लीग स्थगित गर्ने निर्णय भएको आयोजकले जनाएको छ। यसअघि तेस्रो संस्करणको ईडब्ल्यूभीएल आउँदो 15 र 24 असोजमा दशरथ रंगशालाको कवर हलमा आयोजना गर्ने निर्णय भएको थियो। भूटानको थिम्पूमा आयोजना हुने काबा बीच भलिबल टूरमा 4 नेपाली टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाल भलिबल संघले सहभागीलाई विदाई गरेको छ। नेपाली टोली आज भूटान प्रस्थान गर्नेछ। यही भदौ 19-21 आयोजना हुने काबा बीच भलिबल टूरमा नेपालबाट 2 पुरूष र 2 महिला टोलीले सहभागिता जनाउने नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच खुल्ला पिकलबल प्रतियोगितामा सुवर्ण शाहले पुरूष एकल र डबल्समा च्याम्पियन बन्नुभएको छ। पुलचोकमा रहेको हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको खुल्ला पिकलबलको फाइनलमा सुवर्णले प्रणव खलाललाई सजिलै 11-4, 11-1 हराउनु भएको हो। यसै गरी पुरूष डबलमा सुवर्ण र समीर पोखरेलको जोड़ीले 11-5 र 11-2 हराएर उपाधि जितेको छ। पुरूष एकलमा आयुष श्रेष्ठले मनोज कुमारलाई 11-3, 5-11 र 11-8 हराएर तेस्रो स्थान हासिल गर्नुभएको छ। नेपालमा नयाँ खेलको रूपमा रहेको पिकल बललाई 36 एकल र 46 टीमले डबल्समा सहभागिता जनाएका छन्।
4: बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाको प्रयास, मौसम र स्रोत साधन चुनौती, कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: प्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरमा अब खाने पानीका नेपाली सेनाले गरेको प्रयास। बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाले बढ़ीभन्दा बढ़ी फौज परिचालन गरेको छ। अन्य जिल्लादेखि केन्द्रसम्मका सबै स्रोत साधन परिचालन भएको सेनाले जनाएको छ। मौसम र स्रोत साधनको अझ पनि चुनौती रहेको सेनाको भनाइ छ। यसै सन्दर्भमा साथी सुशीला श्रेष्ठले सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको महासेनानी जविन्द्र रेग्मीसँग कुराकानी गर्नुभएको छ।
6: व्यवस्थापन चाहिँ हरेक जति पनि हाम्रो चोस चाहिँ फिल्डमा तैनात भएको छ त्यसमा चाहिँ सबै कमान्डर छ र त्यसमा चाहिँ भएको खोज्दा चाहिँ उहाँले चाहिँ त्यहाँको वस्तु स्थिति अवस्था हेरेर त्यो तोडेर चाहिँ काम गर्ने रेस्ट एन्ड रिलिफको व्यवस्था गर्नुभएको छ।
7: अहिले अब नुवाकोट र रसुवा अलि बढी प्रभावित, धादिङ पनि अलि बढी प्रभावित, यी 3 जिल्लामा चाहिँ नेपाल सेनाको यही भएको जनशक्तिले पुगिरहेको छ कि बाहिर जिल्लाबाट पनि यहाँहरूले बोलाइरहनु भएको छ?
6: होइन, यो चाहिँ यहाँको जुन चाहिँ नेपाली सेनाको जनशक्ति छ त्योभन्दा नि बाहिरबाट नै हाम्रो फौज आएर
7: अहिले अब कस्तो कस्तो जटिल ठाउँमा अप्ठ्यारो ठाउँमा सजिलो छैन नि त उद्धार गर्न खोजको काम गर्नलाई, चुनौती चाहिँ के छ नेपाली सेनाले भोगिरहेको?
6: अहिलेको सबभन्दा ठुलो चुनौती भनेको नै जमिन आफैमा एउटा चुनौती छ, र अर्को चाहिँ मौसम, र हामीले गर्नुपर्ने कतिपय कुराहरू मौसमको कारणले गर्दाखेरि भनेको ठाउँमा चाहिँ टोली पुग्न सकेको छैन, आवश्यक क्रिटिकल आइटम्सहरू पनि पुग्न नसकेको अवस्था छ, त्यस्तै गरी जमिन पनि एकदमै अप्ठ्यारो छ, र त्यसपछि आएको चाहिँ यो जुन चाहिँ हिलो त्यसलाई मडी ल्यान्ड
7: लेदो,
6: त्यो लेदोले गर्दाखेरि चाहिँ काम गर्न पनि कठिनाइ भएको छ, त्यसले गर्दाखेरि अलिक खासै हेर्दाखेरि चाहिँ मडी ल्यान्ड जमिन र मौसम नै हाम्रो चाहिँ ठुलो चुनौती रहेको छ।
7: तपाईँहरूले आफ्ना जो सेना हुनुहुन्छ उहाँहरूको सुरक्षाको लागि चाहिँ कस्तो खालको व्यवस्था गर्नुभएको छ नि? अरूको सुरक्षामा खटिटा खटिँदै अस्ति केही प्रहरीहरू चाहिँ विपदको सूचना दिन जाँदै गर्दाखेरि उहाँहरूलाई पनि सँगसँगै बगाएको भन्ने पनि आयो होइन? अहिले पनि जोखिम उत्तिकै छ, जुनसुकै बेला ताल फुट्न सक्ने भन्ने खालको कुराहरू पनि आइरहँदाखेरि अब रातिको समयमा पनि काम गरिरहनु भएको छ, खोलाकै किनारमै हो बगरमै हो काम गर्ने होइन? यसमा चाहिँ के छ यहाँले गर्नुभएको तयारी व्यवस्थापन?
6: हाम्रो चाहिँ सुरक्षा बिना उद्धार त हुन सक्दैन, सुरक्षाको लागि चाहिँ हाम्रो चाहिँ सचेन एउटा चाहिँ एसओपी अथवा आरओई भन्ने हुन्छ, स्ट्यान्डिङ अपरेटिङ प्रोसिजर र रुल्स अफ इन्गेजमेन्ट अनुसार चाहिँ आफ्नो सुरक्षाको पूर्ण पट्टाबुटी गरी खोज तथा उद्धार कार्यमा लागिरहेको छ।
1: यो कुराकानी हामीले गरेका थियौं नेपाली सेनाको उद्धारमा खटिएका जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी झविन्द्र रश्मीसँग। यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छन्। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
4: विनाशकारी बाढ़ीमा 16 लाख प्रभावित, पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनमा काम अघि बढ़ाउन कार्यदल गठन गरिने, प्रतिनिधि सभाको बैठक आज बस्दै।
1: बाढ़ीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क संचालनको काम तीव्र। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने।
4: देउबा कांग्रेसको देउबा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गर्दै बाढ़ी पहिरोले खाद्य आपूर्तिमा असहज।

0: कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढ़ाउनेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो कार्यक्रमलाई अघि बढ़ाउ। आजको दिनलाई चाहिँ म एउटा जिज्ञासाबाट चाहिँ शुरू गर्न चाहन्छु। त्यो के हो भने, विश्वास गर्ने जीवन सधैँ सहज हुँदैन। कहिलेकाहीँ हामी गलत वातावरण, झुटो बोली र तनावपूर्ण परिस्थितिको बीचमा पनि जिउनुपर्छ अथवा हामी जिइरहेका हुन्छौं। अनि यो अवस्थामा चाहिँ हामीमा बेचैनी आउँदाखेरि चाहिँ त्यस समयमा चाहिँ हामी कसरी स्थिर रहन सक्छौं?
1: भाइ, यो जिज्ञासा तपाईँको मात्रै होइन, हामी सबै मानव जातिको। यी यस्तै कुराहरूलाई हामी आजको अध्ययन तीर्थयात्रीहरूको गीतमा हेर्नेछौ। यहाँ हामी एक पीड़ित हृदयको पुकार, हाम्रो सहायता पहाड़हरूबाट होइन तर स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परम प्रभुबाट आउँछ। उहाँ कहिल्यै सुत्नुहुन्न, कहिल्यै उग्नुहुन्न। उहाँ आफ्ना जनहरूको निरन्तर रक्षक हुनुहुन्छ। दिन होस् वा रात, उहाँको सुरक्षा सधैँ रहन्छ भन्ने एक महान सत्यलाई यो अध्ययनको यात्रामा हेर्दै यो जिज्ञासालाई हामी सम्बोधन गर्नेछौ।
0: भनेपछि दाई, आजको भजन संग्रहको अध्ययनले चाहिँ हामीलाई कठिन यात्रामा पनि परमेश्वरलाई पुकार्न, उहाँमाथि भरोसा गर्न र उहाँको घरमा आनन्द लिन चाहिँ सिकाउने रहेछ, होइन त?
1: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, जीवन एक प्रकारको यात्रा हो। कहिलेकाहीँ हामी संघर्ष, डर र अन्यलको बाटो हुँदै जान्छौं, तर यी भजनहरूले हामीलाई सम्झाउँछन् हाम्रो सहारा परमेश्वर हुनुहुन्छ, हाम्रो सुरक्षा उहाँमा छ र हाम्रो आनन्द उहाँको उपस्थितिमा छ।
0: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, आज तपाईँ पनि चिन्ता, असहजता, पीड़ामा हुनुहुन्छ भने आजको अध्ययनले तपाईँलाई उत्साह र हौसला दिनेछ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई हामी शुरू गरौं।
2: प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह। अनि यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आउनुहोस् मित्र, हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं। जीवित अनि सामर्थ्य बुबा, हामी तपाईंलाई धन्यवाद, स्तुति, प्रशंसाको भेटी चढ़ाउँदै आउँदछौ। विशेष गरेर प्रभुजी, तपाईंले हाम्रो जीवनमा महान कार्य गर्नुभएको लागि, तपाईँको उपकारको लागि, भलाइको लागि, कृपाको लागि धन्यवाद दिन चाहन्छौ। किनकि प्रभु, तपाईँ सधैँ नै हाम्रो स्तुति, प्रशंसा, धन्यवादको योग्य प्रभु हुनुहुन्छ। प्यार प्रभुजी, म प्रार्थना गर्न चाहन्छु प्रत्येक श्रोताहरूको लागि। मलाई थाहा छैन यस बेला उनीहरूको स्थिति कस्तो होला, तर प्रभु तपाईँलाई थाहा छ। यदि तिनीहरू दुःखमा छन्, आँसुमा छन्, बिमारमा छन्, कठिनाईमा छन् भने प्रभुजी, तपाईँ उनीहरूलाई साथ दिनुहोस्, उनीहरूमाथि कृपा गर्नुहोस्, दया गर्नुहोस्, तिनीहरूको समस्याबाट छुटकारा दिनुहोस्, मुक्त गर्नुहोस्। तपाईँको आफ्नो शान्ति, आनन्द उनीहरूको जीवनमा दिनुहोस्। यो वचनाध्यायलाई तपाईँको हातमा राख्छु। यसबाट हामी हरेकलाई आशिषित तुल्याउनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 120 122 अध्यायसम्मबाट देख्न गइरहेका छौ। सबभन्दा पहिले भजन 120 अध्याय हेर्दै अगाडि बढ्नेछौ। यो 120 अध्यायले हामीलाई भजनहरूको पुस्तकमा नयाँ सिरिज यानि मालामा ल्याउँदछ, जुन 120 अध्यायदेखि 134 अध्यायसम्म हो र हरेकलाई हाम्रा बाइबलमा स्वर्गीय रोहिणीहरूको स्तुति गानको उपाधि यानि शीर्षक दिइएको छ। एकजना अति नै महान हिब्रू भाषाको विद्वानले यसलाई यसरी अनुवाद गरे, यात्री दलहरूका गीतहरू, तीर्थ यात्री दलहरूका गीतहरू, घर वा मुलुक वापसको यात्राको गीत। यी 15 भजनहरू यात्राका बेला गाइने गीतहरू थिए र म सोच्दछु कि तिनीहरूलाई दुई विभिन्न तरिकाहरूमा प्रयोग गरिन्थे। जब बन्धुवाहरू यानि कैदीहरू

बाबेलबाट आफ्नो मुलुक यरूशलेमतिर फर्किँदा बाटामा यी भजनहरू गाए। तर यी भजनहरूको सबभन्दा आम प्रयोग परमेश्वरको आज्ञा अनुसार हरेक सालमा तीनपल्ट तिनीहरू यरूशलेममा आराधना गर्न जाँदाखेरि त्यस बेला गाइन्दथे। बाटोमा यात्रामा हुँदा परमेश्वरले आज्ञा गर्नुभएको थियो कि हरेक पुरूष यहुदीहरू तीनपल्ट त्यहाँ आराधना गर्न जान आवश्यक छ, र जब तिनीहरू त्यहाँ जान्थे तिनीहरूले आफूसित परिवार पनि लिएर जान्थे। जब तिनीहरू सम्पूर्ण सभ्य विश्व

अनि यहुदीहरू छरपट्ट छरिसकिएका थिए अनि तिनीहरूले यी भजनहरू गाउँथे। एक दिन यी भजनहरू मध्ये एउटा गीत गाइन्थ्यो, अर्को दिन अर्को भजन गर्दै निरन्तर यरुसलेम नौजेलसम्म गाइरहन्थे एकपछि अर्को भजन। र आखिरमा जब तिनीहरू यरुसलेममा आइपुग्थे र तिनीहरू परमेश्वरको पवित्र स्थानमा उभिएर आखिरी भजन 134 अध्याय गाउँथे, उहाँको स्तुति प्रशंसा गाउँदै। यही कारण यिनीहरूलाई यात्री तीर्थयात्री दलहरूका गीतहरू भनिएको हो। तपाईँलाई यादै होला डाक्टर लुकाद्वारा रेकर्ड गरिएको त्यो घटनाको, जब प्रभु येशु ख्रिष्ट 12 वर्षको हुनुहुन्थ्यो, आफ्ना आमा बुबासँग यरुसलेममा एक चाड पर्व मनाउन जानुभयो। यरुसलेमबाट एक दिनको यात्रा थियो र सबै यात्री दलहरू एकट्ठा भएर सँगसँगै मिलेर यरुसलेम जान्थे। त्यो संगतिको, मित्रताको नवीनीकरण गर्ने, पुरानो समयका कुरा गर्ने र हालचालको एक आपसमा सोध्ने समय थियो। त्यसपछि तिनीहरू यरुसलेममा यी भजनहरू गाउँदै गाउँदै एकसाथमा मिलेर जान्थे। मित्र, ती यात्री दलहरू, तीर्थयात्री दलहरू एक ठाउँमा भेट्ने स्थान आज पनि राम्ररी प्रचलित छ त्यहाँ, र त्यहाँबाट यरुसलेम एक दिनको यात्रा थियो। जब चाड पर्व सकियो, प्रभु येशूका आमा बुबाले उहाँलाई हराएको भेटाए, दलमा भएको भेटाएनन्, र तिनीहरू उहाँलाई खोज्दै खोज्दै फेरि यरुसलेममा फर्केर आउनु परेको थियो। यसको विवरण हामी लुका 2 अध्याय 41 50 पदमा पाउँदछौ। अहिले तपाईँ यो कुरामा छक्कै परिरहनु भएको होला कि साँच्चै नै यसरी नै यी भजनहरूको प्रयोग गरिन्थे भन्ने कुरामा। हाँ मित्र, भजन 122 3 र 4 पदले हामीलाई यसको जानकारी दिन्छ। यहाँ यस प्रकार लेखिएको छ, ए यरुसलेम, त एकै ठाउँमा मिलेर बनिएको सहर होस्, जस्तो परमप्रभुको नाउँमा धन्यवाद दिन इसरायलको निम्ति साक्षी भए अनुसार, जहाँ परमप्रभुको कुलहरू उक्लन्छन्। हाँ मित्र, ती भजनहरू निस्तार चाडमा, पेन्टिकोस्टको चाडमा र झुप्रे बासको चाडमा 3 सालमा गाइन्थे, जब तिनीहरू विभिन्न जग्गाबाट परमेश्वरलाई धन्यवाद दिन, उहाँलाई आराधना गर्न र बलिदान चढाउन यरुसलेममा जान्थे। अहिले हामी यो यात्रालाई भजन 120 आरम्भ गर्छौ र यो भजनमा हामी यात्री तीर्थयात्री मुसाफिरमा हेरिरहेका छौं र ऊ कहाँ बस्छ त्यसको देख्छौ। भजन संग्रह 120 1 7 पदमा भनिएको छ, मेरो संकष्टमा मैले परमप्रभुलाई पुकारा गरे र उहाँले मलाई जवाब दिनुभयो, हे परमप्रभु, झूठ बोल्ने मुख र छल गर्ने जिब्रोबाट मलाई जोगाउनुहोस्। ए छल जिब्रो, तँलाई के दिने हो र तँलाई अरू वर्ता के गरिने हो? योद्धाका तीखा बाण, पुत्राका रूखका आगोका भुङ्रो समेत, मसेकमा परदेशी भइरहेको र केदारका पालहरूका बीचमा बसेको हुनाले मलाई धिक्कार छ। शान्तिलाई घृणा गर्नेहरूका बीचमा मैले मेरो वासस्थान बनाएको छु, म त शान्तितर्फ छु, तर जब म बोल्छु तिनीहरू लडाईतर्फ हुन्छन्। मित्र, हामीले पढेको यो भजन एक सबभन्दा अचम्मको भजन हो र यो वर्तमान घड़ीसँग प्रासंगिक छ, विशेष गरी इसरायल राष्ट्रको लागि। यो भजनमा त्यो यात्री मुसाफिर परदेशी कहाँ रहेको छ सो कुराको भन्दछ। 5 पदमा हेर्नुहोस्, यहाँ भनिएको छ, मोसेकमा परदेशी भइरहेको र केदारका पालहरूका बीचमा बसेको हुनाले मलाई धिक्कार छ। मोसेक को थियो? ओ, याप्तेको एक छोरा थिए। उत्पत्ति 10:2 पदले हामीलाई याप्तेको छोराहरूको बारेमा बताउँछ। याप्तेका छोराहरूबाट अन्य जाति राष्ट्रहरू जातिहरू आयो र आज इसरायल पूरा विश्वभरि अन्य जातिहरूको बीचमा छरपट्ट छरिएर बसेको छ। तिनीहरू मोसेकमा बस्दछन्। केदार इस्माइलको छोरा थियो।
कि यस

0: ते तपाईले केही कुरा भन्छ? यस पदमा उल्लेखित परदेशी, तीर्थयात्री, मुसाफिर अरबहरूको बीचमा रहिरहेको थियो। यो आजको घड़ीसँग पनि एकदमै प्रासंगिक छ, होइन र? यो कुराको ध्यान दिनुहोस् कि पद दुईमा उनी चित्कार छोड्छन्, भन्छन्, हे परमप्रभु, झूट बोल्ने मुख र छल गर्ने जिब्रोबाट मलाई जोगाउनुहोस्। यो यस्तो सुनै पर्दैन कि ऊ असल छिमेकीहरूको बीचमा बसिरहेका थिए। त्यो मानिस जो मोसेकमा परदेशी भइरहे उसलाई छक्काइएको छ, निन्दा गरिएको छ अनि विश्वासघात गरिएको छ। म विश्वास गर्दछु कि यहुदीहरू जस्तो धेरै छक्काइमा, निन्दा गरिएको र सतावट गरिएको कुनै जाति कुनै मानिस छैन। आज हामी अल्पसंख्याको बारेमा धेरै कुरा सुन्ने गर्छौं, तर चाखलाग्दो कुरा यो छ कि यहुदीहरूले सम्पूर्ण राष्ट्रहरू र मानिसहरूको बीचमा आफ्नो बाटो मार्ग बनाउन सक्षम भए, तर उसलाई पूरा समय आलोचना गरिन्दछ। यहुदी विरोधी अभियान शताब्दी शताब्दीदेखि उदाएको छ, तापनि यी तमाम संकष्टको बीचमा यहुदीहरू जीवित रहन योग्य भइरहेका छन्। यहुदीहरू अन्य जातिहरूको बीचमा र संसारमा मानिसहरूको बीचमा अल्पसंख्या समूह हुन् र तिनीहरू निन्दा, कपट, झगडाहरू, समस्याहरू र बोझहरूको स्थानमा रहेका छन्। अनि यो तपाईं र मेरो निम्ति पनि भन्न सकिन्छ। अहिले आफ्नो सारा समस्याहरू, कष्टहरूको पोको पारेर यरुसलेममा जाने समय हो, तर यात्री, परदेशी, मुसाफिरले आफ्नो बोझहरू घरमै छोड्छन्। उसले आफ्नो मोसेक र केदार छोड्छन् र आफ्नो परमेश्वरको आराधना गर्न यरुसलेमतिर लाग्छन्। यरुसलेम शान्तिको सहर हो। आजकल त्यो निश्चय नै शान्तिको सहर होइन, बरु त्यहाँ रहन अति नै खतरा स्थान हो। तर यात्री, मुसाफिरको दिनमा त्यो बिल्कुलै बेग्लै थियो। त्यो शान्तिको सहर थियो अनि त्यो भविष्यमा बेग्लै हुनेछ, शान्तिको स्थान हुनेछ, किनकि शान्तिको राजकुमार त्यहाँबाट पूरा विश्वको शासन गर्नु हुनेछ। त्यसपछि 121 अध्यायतिर पनि लागौं, यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ यात्री यात्रामा हुँदा यहुदाको पहाड़हरू दृश्यहरूमा आएको देख्छन्। अमित्र, यो अर्को भजन हो। यात्री मुसाफिर यरुसलमतिर आराधना गर्न यात्रा गरी आउँदा गाउँदछन्। हामीले उसको घरको परिस्थितिको झलक देख्यौ, जुन उसले त्यहाँ नै छोडेर आफ्ना यात्राको शुरू गरे। अहिले यो भजनमा उसले यरुसलेमको पहाड़हरू टाढा दूरीमा देख्न सक्छन्। भजन संग्रह 121 एक पदमा भनिएको छ, पर्वतहरूतिर म आफ्ना आँखा उठाउँछु, मलाई गुहार कहाँबाट आउँछ। अमित्र, मलाई लाग्छ यो पदको बदल्दा असल होला, किनभने यो निश्चय नै कथन नभएर प्रश्न भएको छ। यो मानिस पर्वतहरूमा सहायताको निम्ति हेरिरहेको छैन। के म पर्वतहरूतिर आफ्ना आँखाहरू उठाउँ, कहाँबाट मेरो गुहार आउँछ? उसको प्रश्नको उत्तर अर्को पदमा छ, 121 दुई पदमा भनिएको छ। 121 दुई पदमा मलाई गुहार परमप्रभुबाट नै आउँछ, जसले स्वर्गीय र पृथ्वी सृजनुभयो। उसको गुहार सहायता परमेश्वरबाट आउँछ, पर्वतहरूबाट होइन। जब तीर्थयात्री यरुसलेमको झन निकट निकटमा आइपुग्छन्, यसले कुनै भिन्नता पार्दैन कि चाहे ऊ पूर्व, पश्चिम, उत्तर, दक्षिणबाट नै किन नआउन्, उनी पहाड़हरू पर्वतहरूमा भएर जानुपर्छ। अमित्र, जब यात्री त्यस स्थानमा आइपुग्छ जहाँ यहुदाका पर्वतहरू देख्छन्, उसले पर्वतहरूमा, डाँडाहरूमा अन्य जातिहरूको आराधना, पूजाको स्थान देख्छन्। त्यहाँ नै तिनीहरूले आफ्ना वेदीहरू खड़ा गरेका थिए। उनी भन्छन्, के म पर्वतहरूतिर आफ्ना आँखा उठाउँ, जहाँबाट मेरो गुहार मदत आउँछ? त्यो मदत गुहार ती पर्वतहरूको टुप्पोबाट, डाँडाहरूबाट आउँदैन। यर्मियाले यो विषयको टिप्पणी गरे जब उसले यर्मिया 3:23 पदमा भने, डाँडाहरू त साँच्चै नै धोका मात्र हुन्, पहाड़हरूमा हुने कामयुक्त पूजाहरूको हल्ला, तर परमप्रभु हाम्रा परमेश्वर साँच्चै इसरायलका उद्धारक हुनुहुन्छ। मित्र, यो तीर्थयात्रीको गीत हो जब ऊ यरुसलेमको निकट निकटमा आइपुग्छन्। तीन र चार पदमा भन्छन्, उहाँले मेरो खुट्टा चेप्लन दिनुहुन्न, तेरो रक्षा गर्ने कहिले उग्नुहुने छैन, हेर इसरायललाई रक्षा गर्ने चाहिँ उग्नुहुने छैन र सुत्नुहुने छैन। हा मित्र, उही परमेश्वर आज हाम्रो परमेश्वर पनि हुनुहुन्छ। यसपछि पद छदेखि आठमा भनिएको छ, दिउँसो घामले तलाई पोल्ने छैन, राति जुनले हानि गर्ने छैन, परमप्रभुले तलाई सब खराबीबाट जोगाउनुहुनेछ, उहाँले तेरो प्राणलाई जोगाउनुहुनेछ, त बाहिर जाँदा र भित्र आउँदा अब प्राण त सधैँभरि परमप्रभुले तलाई रक्षा गर्नुहुनेछ। भजनकार शक्ति सामर्थ्यको लागि पर्वतहरूतिर हेरिरहेका छैनन्, उनी सहायताको निम्ति प्रभुका हेरिरहेका छन्। यहोवा उसको रक्षा गर्नेवाला हुनुहुन्छ। तपाईँले याद गर्नुभयो होला, पद सात र आठमा हामीलाई भनिएको छ कि परमप्रभुले तलाई रक्षा गर्नेछ। यस कथनसँग गर्नुपर्ने सरोकार परमेश्वरका अचम्मको रक्षा गर्न सक्ने शक्तिसँग छ, उहाँले तपाईँलाई रक्षा गर्नुहुन्छ। पत्रुसले यसलाई यसरी भने, पहिलो पत्रुस एक अध्याय पाँच पदमा, जो परमेश्वरको शक्तिबाट सुरक्षित राखिएको छ, जो परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ। मित्र, फलहरू वा फलफूलहरूलाई सुरक्षा गर्ने दुई तरिकाहरू छन्, यानी चिनीमा वा भिनेगरमा। धेरै ख्रिस्टियनहरू यी दुवै तरिकामा सुरक्षित राखिएको छ। चिनीमा सुरक्षा गरिराखिएकाहरू चाहिँ असल मिठा मधुर मानिसहरू हुन्, अनि अरू चाहिँ भिनेगरमा सुरक्षित राखिएका छन्, अनि त्यसले आफै स्वयंको सम्बन्धमा बताउँछ। यात्री यरुसलेमतिर लागिरहेको छ, उनी पहाड पर्वतहरू हुँदै यात्रा गरे र बाटोमा तम्बुहरू पाल छाउनीहरू बासको लागि खड़ा गर्दै, त्यसबेला जग्गा जग्गामा होटलहरू थिएन र त्यहाँ बास बस्थे र यात्रीहरूले आफूसँगै पाल तम्बुहरू लिएर जानु पर्दथ्यो र तिनीहरू यहोवातिर आफूलाई सुरक्षा राख्न हिँड्दथे। यो कस्तो महिमित भरोसा विश्वास! भजनकार भन्छन्, मेरो गुहार मेरो सहायता परमप्रभु परमेश्वरबाट आउँछ, उहाँले नै मेरो खुट्टालाई लर्बराएर चिप्लन दिनुहुने छैन। हितोपदेश तीन अध्याय छब्बीस पदले भन्छ, किनभने परमप्रभु तेरा छेवैमा हुनुहुनेछ, उहाँले तेरो खुट्टालाई पासोदेखि जोगाउनुहुनेछ। भजन संग्रह सैतिस अध्याय चौबीस पदले भन्छ, तिमी लडिहाल्यौ भने पनि लोटिएर रहँदैनौ, किनकि परमप्रभुले तिनको हात समातेर तिनलाई थाम्नुहुन्छ। पहिलो समुएल दुई अध्याय नौ पदमा हन्नाले भनिन्, उहाँले आफ्ना पवित्र जनहरूका पाइलालाई रक्षा गर्नुहुन्छ। बाइबलमा एक अन्तिम आशिष वचन सानो पत्र यहुदामा उल्लेख छ, पद चौबीस र पच्चीसमा भनिएको छ, अब उहाँलाई जसले तिमीहरूलाई लोट्नबाट रक्षा गर्न र उहाँको महिमाको सामने तिमीहरूलाई अति आनन्द साथ निष्कलंक खड़ा गराउन सक्नुहुन्छ। अर्थात हाम्रा अद्वितीय परमेश्वर मुक्तिदातालाई हाम्रा प्रभु येशु ख्रिष्टद्वारा महिमा वैभव पराक्रम र शान्ति सनातनदेखि अहिले र सदा सर्वदासम्म होस्। आमेन। उहाँले हामीलाई सुरक्षित राख्न सक्नुहुन्छ र उहाँ इसरायलको र उहाँका आफ्ना जनहरूको रक्षा गर्नेवाला हुनुहुन्छ। यो कुराको ध्यान दिनुहोस् कि उहाँले दुवै दिन रातमा सुरक्षित राख्नुहुन्छ। उहाँ न उग्नुहुन्छ न सुत्नु नै हुन्छ। जब तिनीहरू यात्राको समयमा हुँदा बाटोमा रात पर्दा आफ्नो पाल टाँगेर बिरानो मुलुकमा सुतिरहेका हुन्थे, तर परमेश्वर सुत्नु हुनुहुन्नथ्यो। उहाँले अझै तिनीहरूमाथि लगातार आफ्नो नजर ध्यान लगाइरहनु भएको थियो। पछमा भनिएको छ, दिउँसो घामले तलाई पोल्ने छैन औ राति जुनले हानि गर्ने छैन। तिनीहरू खास निश्चित सिजनमा समयमा यात्रा गर्थे, जब सूर्यको ताप अति नै गरम हुन्थ्यो। सूर्यको ताप बढ़ी हुँदथ्यो, त्यो स्थानमा सूर्यको अति नै बढ़ी तीव्र ताप हुन्छ, अति नै गर्मी। तर परमेश्वर भन्नुहुन्छ कि त्यस पोल्ने घामको तापमा उहाँले तिनीहरूलाई सुरक्षित गर्नुहुनेछ। अँ तर यसको मतलब चाहिँ के हो? राति जुनले हानि गर्ने छैन। अँ मैले पनि यसको ठिक तरिकामा बुझ्न सक्दिन कि यसको मतलब के हो, तर म जान्दछु अंग्रेजी मुन शब्द यानि जुनको चन्द्रमाको निम्ति लुनाटिक शब्द ल्याटिनबाट आउँछ, यानि जुन यानि अंग्रेजीमा मुन शब्द ल्याटिनमा लुना हुन्छ, र धेरै मानिसको यो विश्वास छ कि चन्द्रमाको जुनको किरणहरूले मानिसहरूको मनहरूको दिमागहरूको प्रभाव गर्दछ। मलाई त्यति धेरै यसको बारेमा थाहा छैन, तर परमेश्वरले तपाईँलाई रक्षा गर्न सक्नुहुन्छ। उहाँले तपाईँलाई दिउँसो घामबाट राति जुनबाट रक्षा गर्नुहुनेछ। अनि आठ पदमा भनिएको छ, त बाहिर जाँदा र भित्र आउँदा अब प्रान्त सधैँभरि परमप्रभुले तलाई रक्षा गर्नुहुनेछ। त्यसपछि हामी 122 अध्यायतिर पनि लाग्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ यरुसलेमको दृश्य भित्र यात्री आउँछ। मित्र, भजन 120 हामीले देख्यौं यहुदीहरू निराशामा खिन्नतामा ऊ त्यस्तो छिमेकीहरूको बीचमा रहेका थियो जो उप्रति प्रतिकूल थियो। उसको आलोचना गरियो र निन्दा गरियो, झूठ बोलियो, विश्वासघात गरियो। उसले त्यो स्थान छोड्छ र आफ्नो परिवारलाई लिएर यहुदीहरूको चाडहरूमध्ये एक चाड मनाउन यरुसलेममा उक्लि आउँछ। अनि भजन 121 अध्यायमा यात्री केही टाढा दूरीबाट यहुदाको पहाड़हरूको दृश्य देख्छन्। उनी निरन्तर आफ्नो यात्रालाई जारी राख्छन् र यरुसलेमको सुन्दर अद्भुत शहरमा पुग्छन्। त्यहाँ नै कुलहरू परमप्रभुको चाडहरूको उत्सव मनाउन आउँछन्। भजन संग्रह 122 एकदेखि चार पदमा भनिएको छ, जब तिनीहरूले मलाई भने परमप्रभुको भवनमा जाऊ, तब म रमाए, ए यरुसलेम हाम्रा खुट्टा तेरा मूल ढोकामा टेकिरहेको छन्। ए यरुसलेम त एकै ठाउँमा मिलेर बनिएको सहर होस्, जस्तो परमप्रभुको नाउँमा धन्यवाद दिन इसरायलको निम्ति साक्षी भए अनुसार जहाँ परमप्रभुका कुलहरू उक्लन्छन्। यात्रीहरू आफ्नो लामो यात्रापछि अन्तिममा आफ्नो प्रिय यरुसलेमको ढोकाहरूमा उभिन्छन्। तिनीहरूले आफ्नो आँखाहरू मन्दिरतिर उठाउँछन् र हर्षित चित्कार हरेक ओठहरूबाट निस्कन्छ, परमप्रभुको भवनमा जाउँ। यो सुन्दर भजन हो र साथै अगमबाडी हो। यो ख्रिष्टको हजार वर्षीय राज्य सम्बन्धको भजन हो, जुनले त्यो समयको हेरिरहेको छ जब सम्पूर्ण कुलहरू यरुसलेममा जानेछन् र आराधनाको निम्ति आफैलाई जम्मा गर्नेछन्, भेला गर्नेछन्। तिनीहरू धेरै लामो समयदेखि आफ्नो शहरबाट बाहिर छन्। वास्तवमा आज तिनीहरूसँग यसको सम्पूर्ण अधिकार छैन। तिनीहरूले पूर्व मन्दिर भएको स्थानमा, यानि अगाडिको पूर्व मन्दिर भएको स्थानमा आफ्नो मन्दिर बनाउन सक्दैनन्, किनभने उमरको मस्जिद त्यहाँ उभिएको छ। सम्पूर्ण पवित्र स्थानहरू अन्य जातिहरूद्वारा घेरिएको छ, ढाकिएको छ। होसे 3:4-5 पदमा हामी पढ्छौं, किनभने इसरायलीहरू धेरै दिनसम्म राजा वा शासक बिना, बलिदान वा पुज्ने ढुङ्गा बिना, औ एपोद वा तेराफिम बिना रहेका छन्। त्यसपछि इसरायलीहरू फर्कनेछन्, परमप्रभु आफ्नो परमेश्वरलाई र आफ्ना राजा दाऊदलाई खोज्नेछन्, र पछिल्ला दिनहरूमा तिनीहरू भयभीत भएर परमप्रभु र उहाँका उद्धारतिर आउनेछन्। मित्र, त्यहाँ सहर्ष वर्ष मिलेनियम यरुसलेम हुनेछ। यसको परिपूर्णता भविष्यमा हुनेछ। ओ, यो भजनले कस्तो महिमित दृश्य दिन्छ।
1: दाई, आजको दिनले हामीलाई सिकाएको छ कि संसारमा शान्ति खोज्दाखेरि चाहिँ भेटिँदैन, तर परमेश्वरमा भरोसा राख्दा साँचो शान्ति पाइन्छ। हाम्रो जीवनमा कुनै पनि खतरा भए पनि परमेश्वर सधैँ जागा हुनुहुन्छ र उहाँ हामीलाई रक्षा गर्नुहुन्छ।
2: बिल्कुलै भाइ, यो अध्ययनको यात्राले हामीलाई झुटो र शान्तिविहीन वातावरणमा पनि परमेश्वरलाई पुकार्न सिकाउँछ। जब मानिसको बीचमा शान्ति छैन, परमेश्वरको शान्ति भने सधैँ उपलब्ध हुन्छ भन्ने सत्य, र उहाँ हाम्रो निरन्तर रक्षक हुनुहुन्छ। उहाँ न त थकित हुनुहुन्छ, न त हाम्रो जीवनबाट टाढा हुनुहुन्छ। उहाँको नजर सधैँ आफ्ना जनहरूमाथि रहिरहन्छ भन्ने सत्यलाई आजको अध्ययनमा हामी थाहा गरेका छौं।
1: हजुर, साँच्चै नै दाई, परमेश्वर प्रतिको प्रेम र उहाँका जनहरूसँगको एकता भनी विश्वासको महत्वपूर्ण हिस्सा चाहिँ रहेछ र कठिन परिस्थितिमा पनि परमेश्वरलाई पुकार्न, उहाँमाथि भरोसा गर्न र उहाँको घरमा आनन्दित हुन चाहिँ हामीलाई आजको अध्ययनले सिकाएको छ।
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। परमेश्वरको उपासना व्यक्तिगत मात्र होइन, सामूहिक पनि हो। जहाँ परमेश्वरका जनहरू एकतामा बस्छन् त्यहाँ शान्ति र आशिष प्रकट हुन्छ। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हामी जीवनका यात्रामा परमेश्वरमाथि पूर्ण रूपमा भरोसा गरिरहेका छौं? के हामी उहाँलाई आफ्नो सुरक्षा र सहारा मानिरहेका छौं? के हामी उहाँको घर र उहाँका जनहरूसँग एकतामा आनन्दित छौं?
1: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, हामी तपाईँहरूलाई सोध्न चाहन्छौ, यदि तपाईँ आज डर, असुरक्षा वा अन्यलमा हुनुहुन्छ भने सम्झनुहोस्, तपाईँको सहायता सृष्टिकर्ता परमेश्वरबाट आउँछ। उहाँ कहिले टाढा हुनुहुन्न। त्यसैले आउनुहोस्, हामी उहाँमाथि भरोसा गरौं, उहाँको सुरक्षा स्वीकार गरौं र उहाँको घरमा आनन्दित जीवन बिताउ।
2: हजुर, र आदरणीय श्रोताहरू, यदि तपाईँहरूसँग केही प्रार्थनाका विषयहरू र गवाईहरू छन् भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौ। अन्तमा परमेश्वरले हामीहरूलाई जीवनको यात्रामा उहाँमाथि पूर्ण भरोसा गर्न, उहाँको सुरक्षा अनुभव गर्न र उहाँको उपस्थितिमा सधैँ आनन्दित रहन सहायता गर्नुभएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौं र हजुरलाई शुभ समयको हामी कामना गर्दछौं। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौं भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौं र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97-0420-97-97-97-97-97।

0: तपाई अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
1: डिलाइटेड नेपाल प्रेजेन्ट्स।

Elambu FM 89.6 MHz.

0: இளம்பு பிரேக் டைம்.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
3: बा
4: हजुर बुहारी
3: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
4: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि
5: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98-493-40-67 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
1: एभा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
6: के हुनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी
1: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-26-051 98-41-57-64 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै
0: एलम्बु FM 89.6 MHz

0: भावना म्युजिक सोल्युसन 98491950।
1: Wait just a minute. We will return back. Return back. New Aliniku Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sangatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services. Deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aliniku Hotel and Restaurant Private Limited. Chautara Sangatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email Hotel Aliniku @gmail.com. Contract 011-620-326-9860-982293. New Aliniku Hotel and Restaurant Private Limited, Chautara Sangatsu Gadi Nagarpalika 5, Sindhupalcho.
2: ओइनी के पार ओइ मित्र, यो रुमसले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
3: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
4: ए आमा हो, साङ्गो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
3: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
2: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
3: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
5: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
6: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
5: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
7: 98-49-29-13-27।
8: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चो।
9: हाम्रा सेवाहरू
10: स्टेशनरीका सम्पूर्ण सामानहरू,
9: फोटोकपी प्रिन्ट,
10: कलर प्रिन्ट,
9: पीवीसी आईडी कार्ड,
10: सबै प्रकारका खेलकुद सामग्रीहरू,
9: सबै तहको तथा विभिन्न पुस्तकहरू,
10: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
9: ट्रफी,
10: मायाको चिनो,
9: मेडल,
10: फ्रेम,
9: जर्सी सेटहरू तथा प्रिन्ट,
10: सब्लिमेसन प्रिन्ट,
9: जर्सी प्रिन्ट,
10: कस्टमाइज कप प्रिन्ट,
9: मेडल फोटो प्रिन्ट।
10: प्रोप्राइटर
9: प्रकाश श्रेष्ठ,
10: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
9: कन्ट्याक्ट नम्बर 9841924274।
11: Elumbu FM 89.6 MHz.
12: Bada Subha Digital, enjoy with us.

time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

0: Elambu Break Time.
1: मनसुन विशेष अफर सिपसिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054। हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054। सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू:
1: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
1: मायाको चिनो,
3: मेडल,
1: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
1: कस्टमाइज्ड कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट।
1: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
2: के तपाई राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 9814057105।

0: wait just a minute. We will return back.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
3: अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागरचु गढी नगरपालिका 5 सिन्धुपाल्चोक सर्भिसेस डिलक्स रुम विथ एसी हट एण्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एण्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिली एण्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागरचु गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणीको @gmail.com contact 011-620-326-9860-982293 new Aruniko hotel and restaurant private limited Chautara Shankar Sugari Nagar Palika 5 in the park
4: ओइले के पार ओइ मित्र यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
5: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
6: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
5: अब किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
4: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
5: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
7: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
8: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याकै मुनि
7: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
9: 98-49-29-13-27 बा
10: हजुर बुहारी
9: ग्रिल मेसिन फर्निचरका मेसिन ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
10: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि
11: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 9894340667 र 9818779908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
12: एबा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
13: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी
12: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै
14: एलम्बु FM 89.6 MHz

sound check. It's 10 AM. अहिले बिहानको 10 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
4: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
7: ए, दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख।
8: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए, त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
7: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
8: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
7: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
9: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: तपाईँ अहिले हेलम्बु FM 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: wait just a minute. We will return back. Return back.
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।
10: चरिकोट चरिकोट चरिकोट तर्खा, चरिकोट तर्खा, हे सिट पनि खाली छ, दिल पनि खाली छ।
11: आम्मा, क्या चाक चाक भइचंगर हो,
12: किस्सा रुमाते को जुजर हो छे।

0: Mind Check. It's 11 a.m.
1: अहिले बिहानको 11 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार सेनसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: एलम्बु एफएम 89.6 मेगाहर्ज
2: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: रोजर रोजर विमल सर हुनुहुन्छ होला?
1: हजुर हजुर सर यही हुनुहुन्छ।
0: अब एउटा माया छ कहिले आउँदैछ होला सर?
2: हजुर हजुर म निस्किहालेँ, अब ल्याइहाल्छु चाँडै।

0: minute, just a minute, we will return back. Return back.
1: मरेको के हो?
2: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलम्बु एफएम 89.6 मेगाहर्ज।

Time check. It's 12 noon. अहिले मध्याह्नको 12 बजेको छ।

नमस्कार, मध्याह बाह्र बजेको लम्बो खबरमा स्वागत छ। म आइसिंह तामाङ, समाचार शुरू गरौं मुख्य शीर्षकहरूबाट। रसुवागढ़ी बाढ़ी अपडेटमा मृतकको संख्या 1114 जना पुग्यो, 4000 बढ़ी अझै बेपत्ता। बागमतीका मुख्यमन्त्रीलाई काम गर्ने बाटो खुल्यो, अदालतले दिएन अन्तरिम आदेश। रसुवा बाढ़ीका प्रभावित स्थानीय तहलाई सरकारले थप 6,75,00,000 रूपियाँ दिने। कोशी नारायणी नदीमा बहाव बढ़ने, सतर्कता रहनका लागि आग्रह। अमेरिकी संस्थाबाट नेपालका बाढ़ी पीड़ितहरूका लागि 40 टन राहत सामग्री आइयो। र नेपाल एको खेलथालीका सार्वजनिक पहिलो खेल तस्मानिया विरूद्ध खेल्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको भटेकोशी नदी तटीय क्षेत्रमा विपद पूर्व सूचना प्रणाली जडान गर्ने विषयमा छलफल भएको छ। चीनसँगको सीमा तातो पानी हुँदै लिपिङदेखि दोलालघाटसम्मको नदी क्षेत्रमा प्रारम्भिक चेतावनी प्रणाली स्थापना गर्ने बारे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एनडीआरआरएमएका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती सहितको टोलीसँग छलफल गरिएको हो। तिब्बत क्षेत्रमा हिमताल फुट्ने जोखिम बढ़िरहेको बेला सम्भावित विपदबाट भटेकोशी तटीय क्षेत्रका वासिन्दाहरूलाई समयमा नै सुरक्षित बनाउन पूर्व सूचना प्रणाली आवश्यक रहेको सहभागीहरूले बताएका छन्। सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर 2 का प्रतिनिधि सभाका सदस्य युवराज दुलाल, बागमती प्रदेश सभा सदस्य अमृता नेपाल तथा काठमाडौँ उपलब्ध जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू सहभागितामा छलफल भएको सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 का निवर्तमान सांसद माधव सापकोटाले बताएका छन्। रसुवाको भटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढ़ीमा ठूलो क्षति भएपछि सिन्धुपाल्चोकमा पनि जोखिम न्यूनीकरणका लागि दीर्घकालीन र प्रभावकारी पूर्व तयारी गर्नुपर्नेमा जोड़ दिएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीमा परि खोज र उद्धार कार्यमा 1100 भन्दा बढ़ी शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज 9:30 बजेसम्म सार्वजनिक गरिएको तथ्याङ्क अनुसार हालसम्म 1114 जनाको मृत्यु भइसकेको जनाएको छ। सबैभन्दा बढ़ी चितवनमा 348 वटा शव फेला परेको छ भने प्रहरीको अनुसार रसुवामा 41, नुवाकोटमा 155, धादिङमा 59, गोर्खामा 66, तनहुमा 38, नवलपरासी पूर्वमा 217 र नवलपरासी पश्चिममा 190 जना गरी 1114 जनाको शव फेला परेको छ। फेला परेका शवहरूमध्ये हालसम्म 95 जनाको मात्र शनाखत भई आफन्तलाई बुझाएको छ। प्राधिकरणको अनुसार अझै 3916 जना सम्पर्कविहीन छन् भने 292 जना घाइते भएका छन्। हालसम्म बाढ़ी प्रभावित क्षेत्रबाट 11993 जनाको उद्धार गरिएको छ। नेपाली सेनाको हवाई उडान मार्फत मात्र 4091 नेपाली र 1273 विदेशी नागरिक उद्धार गरिएको छ। उद्धार र सुरक्षाका लागि कुल 21314 सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा 9199 नेपाली सेना, 7912 नेपाल प्रहरी र 4203 सशस्त्र प्रहरी बलहरूको जवान रहेका छन्। बागमती प्रदेशमा सरकार गठन विरूद्ध परेको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई रकम काम रोक्न रोक लगाउनका लागि माग गर्दै दायर गरिएको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिएको हो। बागमती प्रदेश किरा प्रभा प्रमुख सचेतक कुमारी तामाङले बहुमत प्राप्त नगरेको व्यक्तिलाई मुख्यमन्त्री प्राप्त नियुक्त गरिएको दावी गर्दै नियुक्ति बद्र गर्न र मुख्यमन्त्रीलाई कुनै पनि कार्य गर्न नदिन अन्तरिम आदेशको माग गर्दै रिट दायर गरिएका थिइन्। तर उच्च अदालत पाटन हेटौडा इजलासका न्यायाधीशद्वय जनक पाण्डे र किरण कुमार पोखरेलको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरिएको हो। अदालतले मुख्यमन्त्री किरण थापा मगर
भदौ 4 गते नियुक्त भएको र भदौ 9 गते नै प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरिसकेको तथ्याङ्कलाई आधार मानेको छ भने मन्त्री परिषद गठन भई कार्य सञ्चालन गरिसकेको अवस्थामा प्रदेशको कार्यपालिकालाई लामै समयसम्म शून्य स्थितिमा राख्दा तत्काल गर्नुपर्ने काम कार्यवाहीमा प्रत्यक्ष असर पर्न सक्ने आदेशमा उल्लेख गरिएको छ। अदालतले रिटमा उठाएका अन्य संवैधानिक र कानूनी प्रश्नहरूको निरूपण अन्तरिम फैसलाको समयमा हुने जनाउँदै तत्काल अन्तरिम आदेश दिन जारी गर्न भने नमिल्ने प्रश्न पारेका छन्। रसुवाको भोटेकोसे नदीमा 10 भौदौमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित स्थानीय तहलाई राहत तथा विपद व्यवस्थापनका लागि थप 6 करोड़ 75 लाख रूपियाँ उपलब्ध गराउने निर्णय भएको छ। राष्ट्रिय विपद

जोखिमयुक्त क्षेत्रमा नजान र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघको अनुसार मंगलबार प्रति तोला 3,06,100 रूपियाँमा कारोबार भएको सुन आज 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रति तोला 4,765 रूपियाँ रहेकोमा बुधबार 185 रूपियाँले घटेर यति बेला 4,580 रूपियाँमा कारोबार भइरहेको छ। खेलम्बु खबरमा अब विदेशको खबर। रसुवा बाढ़ी पीड़ितहरूका लागि अमेरिकी संस्थाले पठाएको राहत सामग्री नेपालमा आइपुगेको छ। अमेरिकी संस्था समरिटेन्स पर्सले पठाएको 40 टन भन्दा बढ़ी आपतकालीन राहत सामग्री नेपालमा आइपुगेको हो। उक्त सामग्री बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय स्तरमा कार्यरत संस्था मार्फत 2,600 परिवारलाई सहयोग पुग्ने पर्याप्त पानी, फिल्टर, त्रिपाल, कम्बाल, सरसफाई सामग्रीका किट र अन्य सौर्य बत्तीहरू पनि समावेश गरिएको छ। नेपालमा नेपालको आवश्यकता अनुरूप जीवन रक्षाका सहायता उपलब्ध गराउन समेत नेपाल सरकार र विभिन्न साझेदार दलहरूसँग नजिकबाट समन्वय गरिरहेको पूर्व पनि अमेरिकी दूतावासले जनाएको छ।

भने तेस्रो खेल अन्तिम खेल आइतबार बलियो प्रतिद्वन्दी न्यूजील्याण्ड एसँग खेल्नेछ। यी सबै खेलहरूको प्रत्यक्ष प्रसारण डिगो एप मार्फत हुने क्यानले जनाएको छ भने नेपाली ए टोली अस्ट्रेलियामै सम्पन्न टप एण्ड टी ट्वेन्टी सिरिजमा प्रतिस्पर्धा गरेको थियो। टी ट्वेन्टी सिरिजको अनुभव पछि नेपाली टोलीले एक दिवसीय फर्मेटको अभ्यास खेल समेत खेल्न लागेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। रसुवामा बाढ़ीका कारण मृतकको संख्या 1114 जना पुग्यो। 4000 भन्दा बढ़ी बेपत्ता। बागमती प्रदेशका मुख्यमन्त्रीलाई काम गर्ने बाटो खुला। अदालतले दिएन अन्तरिम आदेश। रसुवा बाढ़ीका प्रभावित स्थानीय तहलाई थप 6,75,00,000 रूपियाँ दिने निर्णय। कोशीमा कोशी नारायणी बाहा बढ़ने सतर्कता अपनाउनका लागि आग्रह। अमेरिकी संस्थाबाट नेपालका बाढ़ी पीड़ितका लागि 40 टन आपतकालीन राहत सामग्री आयो। र नेपाल एको खेल तालिका सार्वजनिक पहिलो खेल तास्मानिया विरूद्ध खेल्ने। मध्याह बाह्र बजेको समाचार सक्यो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
9: हुन्छ हुन्छ ल हुन्छ।
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
10: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
11: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
10: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु?

0: बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मरे
5: त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स लगिहाल
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
6: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
4: LMW FM 89.6 MHz.

0: wait just a minute. We will return back. Return back.
1: उहिले के पारो ओ मित्र, यदुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849913727।
6: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
7: हाम्रा सेवाहरू
6: स्टेशनरीका सम्पूर्ण सामानहरू,
7: फोटोकपी प्रिन्ट,
6: कलर प्रिन्ट,
7: पीवीसी आईडी कार्ड,
6: सबै प्रकारका खेलकुद सामग्रीहरू,
7: सबै तहको तथा विभिन्न पुस्तकहरू,
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
7: ट्रफी,
6: मायाको चिनो,
7: मेडल,
6: फ्रेम,
7: जर्सी सेटहरू तथा प्रिन्ट,
6: सब्लिमेसन प्रिन्ट,
7: जर्सी प्रिन्ट,
6: कस्टमाइज कप प्रिन्ट,
7: मेटल फोटो प्रिन्ट,
6: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ,
6: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
7: कन्ट्याक्ट नम्बर 9841924274।
8: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagar Palika 5, Sindhupasu. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagar Palika 5, Sindhupasu.
9: Passion, the lifetime tissue. Sadhai Sangai.

0: Elimbu FM 89.6 MHz.
1: Gari Krom, Gari Krom. Talk to Elimbu.

हेलो नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा सांगीतिक अभिवादन टक्राउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर सदाजको बसाईमा चाहिँ आज पनि तपाईँहरूको माझमा उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुता सिंह तामाङ छ भने यति बेला मेरो यो आवाजलाई तपाईँहरूको रेडियो सेट मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ वरदान गुरूङ। अनि सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। र यति बेला यो प्रोग्राम सुनिराख्नु भएको छ तपाईँहरूले सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने हामीलाई काठमाडौँ नुवाकोट धादिङ र सुवा मकवानपुर रामेछाप दोलखा सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएमको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ भने यो सँगसँगै तपाईँले रेडियोको माध्यमबाट राम्रोसँग सुनिराख्नु भएको छैन, तपाईँहरूको गाउँठाउँमा चाहिँ राम्रोसँग रेडियो टिपिरहेको छैन भने तपाईँले सजिलै तरिकाले अनलाइनको वेबसाइट फेसबुक पेजबाट पनि हाम्रो अनलाइनको लाइभहरू सुन्न सक्नुहुनेछ। उक्त लाइभ मार्फत तपाईँहरूले मजाले कार्यक्रम सुन्न सक्नुहुनेछ, सुनेर साथ दिन सक्नुहुनेछ अनि मजाले इन्जोय लिन सक्नुहुनेछ। यदि तपाईँहरू चाहिँ अब फेसबुक पेजमा जोडिनु भएको छैन भने जोडिन सक्नुहुनेछ। हेलम्बा एफएमको फेसबुक पेज रहेको छ, तपाईँले सर्च गर्नुहोला, आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला अनि त्यसमा तपाईँले हेलम्बा एफएम 89.6 MHz सर्च गर्नुभयो भने तपाईँहरूले विश्वको जुनसुकै स्थानमा रहनु भए तापनि हेलम्बा एफएम सुन्न सक्नुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ। र विशेष गरी कार्यक्रम टक टू हेलम्बु हरेक सातको छ दिन आउने गर्दछ। तपाईँहरूले यो प्रोग्राम दिउँसोको एक बजेबाट दुई बजेसम्म कार्यक्रम टक टू हेलम्बु सुन्न सक्नुहुनेछ। विशेष गरी यो प्रोग्राममा तपाईँले आफूलाई मनपर्ने गीतहरू, नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डिजे गीत, तामाङ गीत, सिलो जुनसुकै विधाका गीतहरू, आफूलाई मनपर्ने गीतहरू रोज्न पाउनुहुनेछ र त्यसको लागि तपाईँहरूले कार्यक्रममा कल गरेर कार्यक्रममा जोडिनु पर्ने हुन्छ। र हामी कार्यक्रमको छ दिन आउने गर्दछौं र छ दिनमा तपाईँले आइतबारको दिनमा चाहिँ हाम्रो यो प्रोग्राम सुन्न पाउनुहुने छैन र अन्य दिनहरूमा चाहिँ तपाईँहरूले दिउँसोको एक बजेबाट मजाले सुन्न सक्नुहुनेछ। र यो दिउँसोको समय छ आज मंगलबारको बसाई, हामी तपाईँहरूको माझमा जोडिएको छ, हामी छ दिन छुट्टा छुट्टै कार्यक्रममा उपस्थिति जनाउने गर्दछौं। त्यसैको सन्दर्भमा आज हामी बुधबारे बसाईमा छौं। बुधबारे बसाईमा पहिलो मित्रले गीत रोज्नुहुन्छ भने अन्य तीनजना श्रोता मित्रहरूले आफूलाई साथीले रोज्नु भएको गीतलाई समर्थन जनाउनुपर्ने हाम्रो यस कार्यक्रमको नियम रहेको छ। र यो सँगसँगै यो दिउँसोको समय यति बेला धेरै ठाउँहरूमा पानी परिरहेको छ, कोही ठाउँमा मजाले अब मौसम खुला नै छ भने कोही कोही ठाउँमा सिमसिम पानी परिरहेको छ, कोही ठाउँमा चाहिँ अब मौसम बिग्रिरहेको छ, धुम्मा मौसम छ होइन। अब यो दिउँसोको समय आफ्नै गाउँ आफ्नै ठाउँ पाखा पदिरोमा विभिन्न काम कार्यतिर बिजी व्यस्तता हुनुहुन्छ, सबैजना श्रोताहरू आफ्नो कामतिर व्यस्तता हुनुहुन्छ र यो व्यस्तताका बावजुदले पनि यो समयमा हेलम्बु एफएमलाई सुनिराख्नु भएको छ प्रत्यक्ष। हामीले एकदमै आशा र अपेक्षा गरिएको छ यस कार्यक्रममा तपाईँहरूले आज गीत रोज्न पाउनुहुनेछ। पहिलो मित्रले गीत रोज्नुहुन्छ भने अन्य तीनजना मित्रले सो गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ। त्यसको लागि नम्बर खुल्ला गरिसकेको छ हामीले 9860525525 9860525525 तपाईँहरूले कार्यक्रममा कल गर्दै मजाले गीत रोज्न र कार्यक्रममा समर्थन जनाउन सक्नुहुनेछ र त्यसको लागि भने कल गर्दै आउनु पर्ने हुन्छ तपाईँहरूले। र यदि तपाईँहरूको कल चाहिँ अब हामी माझमा लागिरहेको छैन, कल लाग्न गाह्रो भइरहेको छ भने कमेन्ट गर्न सक्नुहुनेछ। तपाईँहरूको कमेन्टहरूलाई हामी अवश्य अनेर गर्नेछौँ, तपाईँहरूले गर्नुभएका ती मिठा अनि रमाइलो कमेन्टहरूलाई हामी अवश्य वाचन गर्नेछौँ, कमेन्टहरू लिनेछौँ। त्योभन्दा अगाडि चाहिँ हामी एकदमै मिठो अनि रमाइलो गीत राखेर कार्यक्रमको ढोका उगार्न चाहन्छु र सो गीतपछि तपाईँहरूको माझमा हामी आउनेछौँ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हुनेछ। तपाईँ जहाँबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ, तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले हाम्रो आजको यस कार्यक्रममा सहभागिता जनाउन पाउनुहुनेछ, सहभागी जनाउन सक्नुहुनेछ। यो दिउँसोको समयमा व्यस्तताको समय, अब यति बेला धेरैजना श्रोताहरू आफ्नो काम कार्यतिर व्यस्तता हुनुहुन्छ र जे जस्तो अवस्थामा रहनु भए पनि अबको यो समय हामीसँगै व्यतीत हुनेछ, हामीले एकदमै आशा र अपेक्षा गरिएको छ। र यसैको सन्दर्भमा आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, हामी उहाँसँग कुराकानी गर्न चाहन्छौ। हजुर नमस्ते। हजुर नमस्ते दर्शन, गुड आफ्टरनुन, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ?

0: हजुर यति बेलाको समयमा के गर्दै हुनुहुन्छ? हजुर हजुर प्रोग्राम सुन्दै हुनुहुन्छ, कल ट्राई गर्दै हुनुहुन्थ्यो, कल लागिएको छ है।
1: हजुर हजुर, अनि दादा तपाईँले त हिजो चाहिँ बुधबार भन्नुहुन्छ, अहिले चाहिँ मङ्गलबार भन्नुहुन्छ।
0: होइन होइन, हिजो अलिकति मिस्टेक भएछ कि, अनि त्यो हुनाले गर्दा हो कहिले कहिले।
1: हजुर
0: हजुर, अनि सुनाउनुहोस् के छ नयाँ नौलो खबर आजको दिन, कस्तो हुँदैछ?
1: आजको नयाँ नौलो चाहिँ एकदमै पानी चिन्ती परिरहेको छ, मौसम चाहिँ एकदमै ढुङ्गिरहेको छ भनौँ न दादा। अनि चौतातिर कस्तो छ?
0: हजुर, चौतारातिरको यति बेला अघिसम्म सिमसिम पानी पर्दै थियो, फेरि पनि घाम लागिसकेको छ, यता रमाइलो नै छ, छिनका छिन परिवर्तन भइराखेको नै हुन्छ है।
1: हजुर हजुर, यता चाहिँ पानी पनि किनछिन परिरहेको छ, अनि हावा पनि चलिरहेको छ कि दादा।
0: हजुर हजुर, पक्कै पनि यो दिउँसोको समय आज भोलिको मौसमलाई त अब हामीले भन्नै सक्दैन, छिनका छिन परिवर्तन भइरहेको नै हुन्छ है।
1: हजुर हजुर, अनि दादा के अरे एउटा कुरा सोध्न मन लागेको।
0: ए हजुर हजुर, भन्न सक्नुहुनेछ?
1: हाम्रो यो बिहानीको शुभकामना सन्देश चाहिँ प्रोग्राम चल्दैन हो दादा अब?
0: हजुर, त्यो अब अलि केही समय अझै पनि केही समय लाग्छ, त्यसमा अझै म्यानेजिङका कुराहरू बाँकी नै छ होइन, अनि अलि पछि अलि नयाँ ढङ्गले आउनेछ, त्यो अलिकति टाइम लाग्ने भइरहेको छ यो बिहानको प्रोग्रामको लागि चाहिँ है। हजुर, आउन चाहिँ आउँछ, अलिकति ढिला आउँछ, अलि यसलाई व्यवस्थित कार्यहरू कामहरू हुँदैछ। ओके ल, अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ? हजुर, गानबाको छोरा भन्ने तामाङ सेलो गीत है। ओके ल, हुन्छ हामी गीत राख्नेछौ, अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर धन्यवाद।
1: अनि त्यो मिसनमा रहनुहुने गर्दा नानाको लागि पनि यो गीत सुनेर एकदमै इन्जोय लिनु होला, आजको बाटो सुविधा होस् भन्न चाहन्छु। अनि राघव दाईको लागि पनि यो गीत सुनेर एकदमै इन्जोय लिनु होला, आजको बाटो सुविधा होस् भन्न चाहन्छु। अनि हेर भयो युनिटको लागि पनि यो गीत सुनेर एकदम इन्जोय लिनु होला, आजको बाटो सुविधा होस् भन्न चाहन्छु। अनि साथीहरूमा चन्दन दिदीको लागि, रमजना दिदीको लागि, अनि कृष्ण दिदीको लागि, सरिता दिदीको लागि, अनि सुशी सन्तनको लागि, अनि निर्वाचित सन्तनको लागि, अनि कुमार दाईको लागि, आयुष दाईको लागि, अनि सुन्दै हुनुहुन्छ होला कृष्ण प्रिया दाईको लागि, अनि सम्पूर्ण साथीहरूको लागि पनि सुनेर एकदम इन्जोय लिनु होला, आशा दाई परिस्थिति होस् भन्न चाहन्छु। अनि मेरो घर फेमिलीको लागि पनि यो सुनेर एकदम इन्जोय लिनु होला, आशा दाई परिस्थिति होस् भन्न चाहन्छु। अनि म भन्दा पछाडि कल एक्सिस गर्ने सम्पूर्ण साथीहरूको लागि मेरो गीत सुनेर एकदमै इन्जोय लिनु होला, आशा दाई परिस्थिति होस् भन्न चाहन्छु। अनि जति पनि साथीहरूले माया गरेर सुनेर बस्नुभएको छ, सम्पूर्णका लागि एकदम सुविधा भन्न चाहन्छु। अनि मलाई जसले माया दिनु भनेर चिन्नुहुन्छ, चिन्नुहुन्न माया हेर्नु भन्नुहुन्छ, सम्पूर्णको लागि एकदम
0: ओके भाई भाई। साथी हुनुहुन्थ्यो माया घिसिङ हुनुहुन्थ्यो, यति बेला हामीलाई कार्यक्रममा कल गर्नु भएको थियो, सो उहाँले मिठो गीत रोजिसक्नु भएको छ। सो गीतलाई समर्थन जनाउनको लागि 9860525525 कार्यक्रममा कल गर्नुपर्ने बेला भइसकेको छ, यति बेला समर्थन जनाउनको लागि कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते। हजुर लासोफिया फुल्ला विजयजी, के गर्दै हुनुहुन्छ तपाईँ?
2: बसिहाल्छु, के गर्नु, घर छ मेरो भाती पोसिनाले दुःख दुःख सोखमा बसेर यस्तै भयो दादा, छु यस्तो छ हजुर, खबर यस्तो छ।
0: हजुर हजुर, एकदमै एकदमै। अनि के छ मौसम, पानी परिरहेछ कि के छ तपाईँको ठाउँतिर?
2: मौसम कुरा गर्ने धम्माधुम्मा पानी पर्दा परिरहेछ, झाल चाहिँ छ, तर गर्मी गर्मी गर्मी छ, त्यस्तै छ हजुर।
0: हजुर हजुर, गर्मी गर्मी पनि छ, जाडो जाडो पनि छ है।
2: हजुर, जाडो हुन्छ, भित्र बसी गर्मी।
0: ओके ल ठिकै छ, अनि आज यो बाँकी दिनलाई कसरी बिताउने योजना बनाउनु
2: भएको छ?

0: ल ठिकै छ, पक्कै पनि तपाईँको दिन एकदमै शुभ रहोस्। साथीले मिठो गीत रोज्नु भएको छ, सो गीतलाई समर्थन जनाउन सक्नुहुनेछ? समर्थन जनाउन सक्नुहुनेछ? हजुर हजुर,
1: मित्रलाई हाम्रो पदाङ कुरोलाई धेरै धेरै सम्झना छ भन्न चाहन्छु। हाम्रो आदरणी सम्झना गर्दछु। सुन्दै हुनुहुन्छ, भर्खर फोन पनि हाम्रो मागेको सुन्दै एकदम सम्झिया छु भन्न चाहन्छु। अनि सुन्दैहुन्छ सहायता छर्ने रञ्जना छर्मी अनि सम्झना सुन्दरी सम्झना छौँ। अनि सुन्दै हुनुहुन्छ
0: ओके भाइ भाइ। साथी हुनुहुन्थ्यो विजय सापकोटा हुनुहुन्थ्यो, सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट भागिसक्नु भएको छ। सम्पूर्ण साथीहरूलाई समर्थन जनाउनु भएको छ। साथीले गीत रोज्नु भएको थियो, उक्त गीतलाई समर्थन जनाउनु भएको थियो र यसै गरी पालो तपाईँहरूको नै हो। यसै क्रममा कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते, गुड आफ्टरनुन, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काठमाडौँबाट माया तामाङ है। हजुर मायाजी, के गर्दै हुनुहुन्छ तपाईँ यो समयमा? हजुर हजुर, बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ नि? हजुर, म लगायत हाम्रो यतातिरको खबर, हामी सम्पूर्ण टिम एकदमै सन्चै छौँ, आरामै छौँ, समग्रमा सबै ठिकै छ, राम्रो नै छ भनौँ न है। हजुर, अनि अब यो आजको बाँकी दिनलाई कसरी दिन बिताउने योजना बनाउनु भएको छ? ए बसी बसाइमा नै सीमित रहन्छ है। ओके ल, कार्यक्रममा जोडिनु भएको छ साथीले एकदमै मिठो अनि रमाइलो गीत रोज्नु भएको छ, उक्त गीतलाई तपाईँले समर्थन जनाउन सक्नुहुनेछ? हजुर धन्यवाद।

0: ओके बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो काठमाडौँबाट माया लामा हुनुहुन्थ्यो र उहाँले पनि ओसाईमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ र धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथीहरूले रोजी राख्नु भएको छ, सो गीत रोज्नु भएको थियो, उक्त गीतलाई उहाँले समर्थन जनाउनु भएको थियो र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ साथीले रोज्नु भएको गीतलाई समर्थन जनाउनका लागि 9862555525 कल गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते।
1: हजुर
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट माया लामा है। हजुर मायाजी के गर्दै हुनुहुन्छ यो समयमा तपाईँ? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ? हजुर म पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाउनुहोस् नयाँ नौलो खबरहरू के छ, आजको दिन कस्तो हुँदैछ?
1: नयाँ नौलोहरू सबै पुरानै भन्नुपर्छ, आजको दिन एकदमै रमाइलो घाम लागिरहेछ भन्नुपर्छ। अनि चौतारातिर सुनाउनुहोस्।
0: हजुर चौतारातिर पनि एकदमै ठिकै छ, अघि केही समय अलिअलि घाम लागिरहेको थियो र अलिअलि सिमसिम पानी परिराखेको पनि थियो र अहिले फेरि मौसम ठिकको छ, हल्का हल्का सिरसिर बतास चलिरहेको छ, समग्रमा सबै ठिकै छ भनौँ न है।
1: हजुर
0: अनि आज भोलि दिनहरू कसरी बिताइराख्नु भएको छ, के कामतिर व्यस्तता हुनुहुन्छ? हजुर घर आइसी कामहरू गर्ने बसी बसाइमा दिनहरू बितिन्छ है। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ अनि आज साथीले मिठो गीत रोज्नु भएको छ, उक्त गीतलाई तपाईँले समर्थन जनाउन सक्नुहुनेछ है त?
1: कसमा तपाईँको लागि प्राविधिक मित्र अनि हेलमेटेम होल युनिटको लागि अनि सङ रोज्नु हुने साथीको लागि अनि सम्पूर्ण हेलमेटेमलाई सुन्दै हुनुहुन्छ, सम्पूर्णलाई भन्दै सोचिन्छ कि बाबा।
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो माया तामाङ हुनुहुन्थ्यो, यता काभ्रे बिथानचोकबाट हुनुहुन्थ्यो र उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै सम्पूर्ण साथीहरूलाई गीत सुनाउन चाहन्छु भन्नुभएको छ र समर्थन जनाउनु हुँदै यस कार्यक्रमबाट बाहिरिसक्नु भएको छ, सो धेरै धेरै धन्यवाद छ यो फोनको लागि उहाँलाई पनि। र यस्तै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ, आज हामी बुधबारे व्यवसायमा छौं, बुधबारे व्यवसायमा पहिलो मित्रले गीत रोजिराख्न पाउनुहुनेछ भने अन्य तीनजना मित्रले साथीले रोज्नु भएको गीतलाई समर्थन जनाउनु पर्ने आजको हाम्रो यस कार्यक्रमको नियम छ र त्यस्तैको सन्दर्भमा तपाईँहरू कार्यक्रममा कल गर्नका लागि नम्बर रहेको छ 9862555525 कार्यक्रममा कल गर्नुहुँदै आउँदै गर्नुहोला। अहिलेको लागि भने हामी एकदम मिठो अनि रमाइलो गीत राख्छौँ, तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टु हेलम्बु। यो बसाईमा हामी तपाईँहरूको माझमा आज बुधबारको बसाईमा छौं। बुधबारको बसाईमा आज पहिलो मित्रले गीत रोज्न पाउनुहुनेछ भने अन्य तीनजना मित्रले साथीले रोज्नु भएको गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ र त्यसको लागि चाहिँ आज हामी तपाईँहरूको लागि नम्बर खुल्ला गरिएको छ 98 60 52 55 25 98 60 52 55 25 को माध्यमले यो उपसायमा तपाईँहरूले गीत रोज्न पाउनुहुनेछ। र यो दिउँसोको समय पनि छ, यति बेला हामीलाई रेडियोको माध्यमबाट धेरैजना श्रोता महानुभावहरूले सुन्दै हुनुहुन्छ भने सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि धेरै धेरै श्रोता महानुभावहरूले धेरै टाढाबाट यति बेला कमेन्ट गरिराख्नु भएको छ। 98 60 52 55 25 तपाईँहरूको लागि नम्बर खुल्ला गरिएको छ र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। हेलो हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? काभ्रेबाट निरन मगर भन्नुभयो। हजुर निरनजी के गर्दै हुनुहुन्छ तपाईँ यति बेला? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ? हजुर हजुर, अनि आजको दिन कस्तो हुँदैछ तपाईँको? ओके ल, कुन गीत रोज्न चाहनुहुन्छ आज? हजुर गीतको बोल एकचोटि बताइदिनु होला। हजुर पहिलो हाँसो पहिलो बोल भन्नुभयो। ओके हुन्छ, हामी गीत राख्नेछौ अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? ओके साथी हुनुहुन्थ्यो निरञ्जी हुनुहुन्थ्यो, सो उहाँको आवाजलाई हामीले सुन्न एकदमै कठिन भएको थियो र पनि उहाँले गीत रोजिसक्नु भएको छ, सो फोनको लागि धन्यवाद छ। र कार्यक्रममा साथीले रोज्नु भएको गीतलाई समर्थन जनाउन चाहनुहुन्छ भने 98 60 52 55 25 98 60 52 55 25 तपाईँहरूले कल गरेर कार्यक्रममा जोडिन पाउनुहुनेछ अनि साथीले रोज्नु भएको गीतलाई समर्थन जनाउन सक्नुहुनेछ। र हामी कार्यक्रमको छ दिन आउँछौ र छ दिन पनि तपाईँहरूको माझमा छुट्टो छुट्टै बसाइमा आउने गर्दछौ र त्यसैको सन्दर्भमा आज हामी बुधबारको बसाइमा छौ। बुधबारको बसाइमा पहिलो मित्रले गीत रोज्न पाउनुहुनेछ भने अन्य साथीहरूले गीतको लागि समर्थन जनाउनु पर्ने हुन्छ है। यदि तपाईँहरू कार्यक्रममा चाहिँ साथीले रोज्नु भएको गीतलाई समर्थन जनाउन चाहनुहुन्छ भने समर्थनको लागि नम्बर रहेको छ 98 60 52 55 25 कल गर्नुहुँदै समर्थन जनाउनको लागि जोडिन पाउनुहुनेछ। र यति बेला कोही साथी समर्थन जनाउनको लागि जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
1: हेलो नमस्ते दादा।
0: हजुर नमस्ते, हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट शुभ नाम एकचोटि। अनुप्रित भन्नुभयो। अनुश्रेष्ठ ए हजुर, अनि अनुजी काभ्रेको कुन ठाउँबाट हुनुहुन्छ? रामपुरबाट है। ओके ल, अनि सन्चै हुनुहुन्छ नि तपाईँ? हजुर म पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि के छ खबर सुनाउनुहोस् न तपाईँ लगायत तपाईँ हुने ठाउँतिरको नयाँ हो? हजुर हजुर सिमसिम पानी हल्का हल्का घाम लाग्ने है। ओके ल, अनि आज पहिलो चोटि कार्यक्रममा कल गर्नु भएको हो? ए ल ओके, तपाईँलाई स्वागत पनि छ। कतिको सुन्ने गर्नुहुन्थ्यो हेलम्बु एफएमलाई? ए ल ओके, तपाईँले फेरि पनि स्वागत छ। आगामी दिनमा पनि समय मिलेको खण्डमा कार्यक्रममा सहभागिता जनाउनु होला यही कामना है त। ओके, अनि आज यो बाँकी दिनलाई कसरी बिताउने योजना बनाउनु भएको छ? हजुर बसी बसाई घर आइसी कामहरू गर्दै आजको दिन बितिन्छ है। ओके हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, साथीले एकदमै मिठो गीत रोज्नु भएको छ, सो गीतलाई तपाईँले समर्थन जनाउन सक्नुहुनेछ?
1: फर्स्ट अफ अल त हजुरको लागि गीत सुनेर इन्जोय गर्नु अनि आजको दिन चाहिँ भन्न चाहन्छु अनि

ओके बाई बाई साथी हुनुहुन्थ्यो अनु श्रेष्ठ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो अनुजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु सो उहाँले पनि साथीले रोज्नु भएको गीतलाई समर्थन जनाउनु भएको छ र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ हाम्रो यस कार्यक्रममा जोडिनका लागि तपाईँ जो कोही व्यक्तित्वहरूले पनि हाम्रो यस कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ तपाईँ जहाँबाट हिलम्बा एफएम सुन्दै हुनुहुन्छ कल गर्न सक्नुहुनेछ र यति बेला फेसबुक पेजबाट पनि एकदमै तपाईँहरूले हेरिराख्नु भएको छ हामीलाई धेरैजना श्रोता साथीहरूले यति बेला कलहरू पनि हामीलाई गरिराख्नु भएको छ कल पनि गर्दै गर्नुहोला हिलम्बा एफएमको फेसबुक पेज एकदमै खुला छ त्यसमा तपाईँले कमेन्टहरू पनि राख्दै गर्नुहोला र अहिलेको लागि भने हामी एकदमै मिठो गीत राख्छौँ गीतपछि आउनेछौँ तपाईँहरू भने हिलम्बा एफएम सुन्दै गर्नुहोला।